Дякую за перегляд!

0: उसको चुन्न तालिम र पिएर तयारी अवस्थामा राखेको छ। 8180 जनालाई पनि 24 घण्टा स्टोनबाट राखिएको र 11 विपत्त जोखिम स्थानमा सशस्त्र प्रहरीले 134 जना गोताखोर राखेको पनि जनाएको छ। त्यस्तै 8 मार्सल काउन्टी भेहिकल र 8 एम्बुलेन्स तयारी अवस्थामा राखेको समेत गोता कालगिरीमा गर्नुभयो।
1: Yeah.

र अब खाओ खतरा कस्तो सुविधा खतरा भएकोले सबै

1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988, 1988

नेपाली सुरक्षित र तीस जुन तीस जनाभन्दा बढी मितिमा चलाएमा 25,000 देखि 50,000 र पारदर्शी सिसा वा सिसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रुपियाँ बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा 10,000 सवारी जाँच पास नगराई सवारी चलाएमा ठुला सवारी साधनलाई 15,000 र एक सय 50 नगरेमा वा लेन

विश्व राजसभा 10% पनि पुगेर रोपाई लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 500 देखि 1 लाख जरिवाना प्रस्ताव भेनेजुएलामा गएको भूकम्पमा पनि मृत्यु हुनेको संख्या 188 पुग्यो 1500 घाइते अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन परामर्श गराएका छन् र फिफाद्वारा यन्त्र निलम्बनमा अन्तर्राष्ट्रिय खेलको प्रभाव पनि विश्वको बढा नर्वे र फ्रान्स

0: দেখি শৈশবে ভালো কোনো সম্পর্ক কেন প্রকাশন হয়েছে, আর ভালো কোনো দেখি মাঝি শৈশবে, আর শৈশবে দেখি মাঝি তবে খড়িক্ষেত, খড়িক্ষেত দেখি কাল্পনা সম্পর্ক হয়েছে।
1: আপনি
0: अथवा जनता छन् बुझेर जनता छन् त्यसैले जनताले मेरो हिसाबबाट मूल्याङ्कन र मेरो प्रस्तुति के छ त्यो जय पनि कस्तो हो भन्ने कुरो त उहाँका निराकरण धारावटी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ सोचिनु पनि सक्नु भएको छ मेरो व्यवहार र मैले भन्नु पर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु त्यो कुरोमा उहाँका दाजुभाइहरूले मलाई सफा गर्दैन यो गल्ती गर्यो भने तपाईँको अहिले अब एकदमै यो के भन्छ पुरानो पुरानो केसहरू उठिरहेछ नि त
1: अनि संसदमा संसद सरकारको लामो समय तपाईँको छैन कति
0: कुराको पनि पर्यटन प्रबन्धनका लागि अनि त्यसपछि यात्रा समयको मोटरबाटको लागि अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन यो हाम्रो भर्ती बिजुली पुर्याउने प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ अनि कहिले कहिले अब यो दुई प्रकोपको बारेमा पनि कुरो उठाएको छु त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा तपाईँको सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ त्यो एयरपोर्टलाई तपाईँको तिन चार बजेसम्म पनि अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ अब यो सरकारले गरेको त्यसलाई यो सरकारले निरन्तरता दिएन र अहिले पनि तपाईँले बुझ्नुभयो होला बुझ्नु सक्नुहुन्छ तपाईँको एक महिना भएको छ एक महिना अलिक बढी हो तपाईँको पाँच हजारभन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू अत्यन्तै हाम्रो एयरपोर्ट अलिकति व्यस्त छ र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्थे वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट बनाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौँ र त्यतिखेरको सरकार अनि त्यसपछि हाम्रो प्राधिकरणले बजेट पनि डिभिजन भइसकेको हो र त्यहाँको त्यो जग्गा मोर्चा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भनौँ 23-24 करोडले त्यो काम चाहिँ रोकियो र अहिलेसम्म त्यो काम हुन सकेको छैन
1: जस्तो तपाईँले सर्वपटक संसदमा भन्नुभयो सबै विषयमा त्यो तत्काल समाधान भइसक्ने भएछले बोल्यो भने मात्रै भयो तर त्यहाँ के गर्दा चाहिँ
0: तत्काल समाधान हुने कुरो होइन जस्तो हिजो सिमीकोटको कुरो ईश्वर उन्नतिको कुरो त्यो एक बोलिसकेर हामीले फलो पनि गर्नु पर्यो जिल्लाकी विभागमा जानु पर्यो मन्त्रालय जानु पर्यो के भएको छ हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँ
0: गइरहेको
1: छ म गइरहेको छु गइरहेको छ केही भइरहेको छ कि छैन तपाईँ त्यो भुलियो सक्यो

0: ಅದರಲ್ಲಿ ಹಾಕೊಂಡು ಹಸಿ ಕಲಿಸಿದ್ವಿ.
1: ಹಾಗೆ ಹಂಗಿಲ್ಲ ಜಡಿ ಬಿಟ್ಟಿಕೊಂಡು
0: समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन पर्यटन जडीबुटी लगायतको विकासमा रहेको कुराहरू पनि अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै डाटो पनि भएको पुगेको चलाउने मान्छे थिएन त्यो त उहाँहरू पनि सोच्नु हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको काममा चाहिँ सबैले साथ दिँदो रहेछन् तपाईँको अनुभव
1: यस्तो अब यो थोरै हाम्रो यो के भन्छ यो संस्कार नबसिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीतिक पहुँच चाहिँ थुप्रै पर्दो रहेछ. राजनीतिक पहुँच नपुग्छ भने ब्युरोक्रासमा पनि पहुँच्नुमा जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति दिएको भए पनि अझै काम गर्ने त तपाईँको कर्मचारी तन्त्र होइन पैसा कर्मचारी तन्त्र कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले उहाँहरूले कता कता
0: खाता बिहान
1: पर्यो जस्तो मलाई महसुस भयो.
0: उहाँले
1: मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हो त्यसपछि चाहिँ
0: प्रदेशको
1: चाहिँ हाम्रो नेतृत्व भइरहेछ मुख्यमन्त्रीको नेतृत्व गरिरहनु भएको छ र अहिले जलस्रोत सिँचाइ तथा जलस्रोत मन्त्रालयको नेतृत्व गर्नु भएको छ. सबैको नेतृत्व आवश्यकता पर्छ नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्. हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन. अब धेरै पहिलो त हाम्रो प्राकृतिले नै हामीलाई सौन्दर्य नै दिएको छ. यो भौतिक प्रकार गर्नका लागि त अत्यन्तै कठिन छ. अहिले त तपाईँको बाटो पुगेर त सहज भयो मात्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मैले परेको ठाउँ
0: बनाएको
1: कारणले गर्दाखेरि तपाईँले केजीको 200 50 रुपियाँ त्यति रुपियाँ त्यसले गर्दाखेरि थोरै विकास दिएमा बुझेको त्यसो भए जसले गर्दा सर लानु पर्यो सिमेन्ट लानु पर्यो भौतिक समस्या निर्माण गर्नका लागि त्यो चाहिँ अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ. अब अहिले चाहिँ विकासको फर्क चाहिँ अत्यन्तै लागेको छ.
0: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा भइहाल्यो. संसदीय समितिमा कतिको तपाईँको साथी
1: संसदीय समितिमा प्रधान समितिमा छु.
0: विकास निर्माण तपाईँहरूको प्रमाणित प्रगति नै गर्नु भएको छ. तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा
1: योगदान संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिजीलाई पहिलो प्राथमिकता प्रहरी कमिटरलाई हिंसासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगराइकन हाम्रो हुन जिल्ला मात्र होइन यो देशको मेरो दण्ड तर

0: साथी त्यो बाटो सहज सरल ढङ्गले हामी भिसासम्म पुग्न पायौँ भने हामीले इन्डियन धार्मिक पर्यटकहरू थाल्न
1: सक्दैनौँ।
0: हामीले अहिले चाहिँ हामी प्रणालीलाई र यो कोरिडोरलाई प्रणाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छौँ। तपाईँले बारम्बार भनिरहनु भएको छ, बारम्बार खसाइरहनु भएको छ बिहारी मन्त्रीलाई, अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो प्रणाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरू गराउनु भएको थियो, त्यो त्यसमा पनि मेरो आफ्नो राज्यको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीको कार्यालयमा सामान्य प्रधानमन्त्रीको कार्यालयमा पनि मैले बुझाएको।

ଭଲିଗଲା ଦେଖି କରିବା ଇତର କୋଡ଼ ଭାଷା ସେଇଟା ସେ କୋଡ଼ ଭାଇ

0: Sorry, I'm a little.
1: It's not going to be.

0: utilizzato faccia volte a mostrare perché usate una porta di mira grande vita che va fatta come per lei fare fare il suo soffetto fatto per fatto non dire tutta poi a casa faccia con il suo posto fatto per la ragazzi quattro caraghi sotto la sua vista per il suo progetto fatto con il paese c'è caraghi per la casa ma sta per la cosa anche forte per la data
1: Thank you.
0: उन्होंने गरी प्रति कुरालाई 30 लाख रुपियाँ मजुरी सिलिङ प्रदान गरिएको छ। चालू आर्थिक वर्ष 2082-83 396 करोड 25 लाख रुपियाँ बजेट मध्ये हालसम्म 47 करोड 4 लाख रुपियाँ अर्थात् 48.87% खर्च भएको गाउँ प्राधिकरणले जनाएको छ। गाउँ सभामा उपाध्यक्ष लक्ष्मी कुमार अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, वडा अध्यक्ष, गाउँ सभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। महासभा नगरपालिकाको आर्थिक वर्ष 2083-84 आर्थिक सम्बन्धी प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्नका लागि स्थानीय कर तथा शुल्क सङ्कलन गर्ने, शुल्क दिने तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न पञ्चायतीय भएकोले नेपालको संविधानको धारा 57 धारा 4, धारा 59 धारा 1 तथा धारा 228 धारा 2 को मोजिम महासरी नगरसभाले अभियान बनाएको हो। महासरी नगरपालिका आर्थिक विधेयक 2083 सामाजिक विकास समितिका सदस्य अर्जुन कुमार खड्का नगर सभामा प्रस्तुत गर्नु भएको थियो।
1: नगरपालिका क्षेत्रभित्र लागू हुनेछ। सम्पत्तिको

সম্বন্ধে কার্যক্রম

योजना को संयुक्त तथा वड़ा नंबर 9 को समूह में आयोजित अभिभावक शिक्षा कार्यक्रम में विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक पात्र तथा स्थानीय जनप्रतिनिधि बाल बालिका गुणस्तरीय शिक्षा लागि साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मुक्त कमैया आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थारको अध्यक्षता तथा वडा नम्बर 9 अध्यक्ष तिल बहादुर थारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाल बालिका प्रत्येक जिम्मेवार बन्ने नतिजामुखी पठन पाठनलाई प्राथमिकता दिने दण्डरहित सकारात्मक अनुशासन अपनाउने स्वास्थ्य र पोषणमा ध्यान दिने सुरक्षित तथा त्रासरहित वातावरण सिर्जना गर्ने तथा घर विद्यालय र स्थानीय सरकार बीचको सम्बन्ध बलियो बनाउन लगायत सुरुवातले प्रतिबद्धता साध्ने गरिएको थियो। बाल बालिकामा लगानी नेपालको सुनौलो बिहारी भन्ने नारा सहित आयोजित कार्यक्रममा बाल बालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या चुनौती र समाधानका विषयमा अभिभावक तथा स्थानीय सरकारवाला बीच छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण दलबहादुर सुनाले गर्नुभएको थियो भने उद्देश्य बारे स्थापना क्लब नेपालका कार्यक्रम संयोजक रामबहादुर थारले जानकारी गराउनु भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधान अध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी वडा सदस्य बाल क्लबका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। देशका विभिन्न जिल्लामा रेबिजको अभाव भएको गुनासो बढ़िरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल मोर्चा रहेको खोपले आगामी साउनसम्मको आवश्यकता खान सक्ने जानकारी दिएको छ। मन्त्रालयका प्रसार प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले देशमा हाल 11,000 भन्दा बढी फाइल रेबिज खोप मोर्चा रहेको र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा थप 4,500 फाइल खोप आउँदो शनिबारसम्म नेपाललाई पुग्ने जानकारी दिनुभयो। आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार केन्द्र प्रदेश स्वास्थ्य कार्यालय तथा विभिन्न अस्पतालमा एआरपी 0.5 ml एआरपी 1 ml र रेबिज इम्युनोग्लोबुलिन सहित 11,000 भन्दा बढी फाइल खोप उपलब्ध छ। स्वास्थ्य सेवा विभागले मोर्चा खोप र थप अनुरूप परिमाणले साउनसम्मको माग खान सक्ने जानकारी दिएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अर्जुन भट्टचन्द्रले खोप अभावको मुख्य कारण खरिद प्रक्रियामा ढिलाइ भएको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि डलर विनियमन दरमा भएको वृद्धि तथा आपूर्ति प्रणालीमा देखिएका समस्याका कारण प्रभाव प्रारम्भिक 2 चरणका टेन्डर प्रक्रिया सफल हुन नसकेको उहाँको भनाइ छ। उहाँले दीर्घकालीन समाधानका लागि विभागले 4,24,000 भन्दा बढी फाइल रेबिजको खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँले सम्बन्धित प्रक्रिया अन्तिम चरणमा रहेको र साउनको अन्त्यसम्म नयाँ खोप नेपाल बिक्रिने बताउनुभयो। उपत्यका बाहिरका जिल्लामा खोप अभाव भए पनि खोप अभाव भएपछि काठमाडौँ स्थित सुकुमा प्रतिमा तथा सर्वाधिक अस्पतालमा खोप लगाउन आउनेको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। अस्पतालका निर्देशक डाक्टर अनुप पास्तोले दैनिक 500-600 जनाको हाराहारीमा आउने बिरामी संख्या हाल बढेर करिब 800 पुगेको बताउनुभयो। कुकुर बिरालो वा अन्य शङ्कास्पद जनावरले तोकेपछि रेबिज रोग मानिसमा सर्ने गर्दछ।

0: वरिपरि कुरोहरू खोज्ने र प्राप्त गरिरहनु भन्दामा विषालु सर्प हुन सक्ने भएकोले लोधाले पनि भन्नुभएको थियो। जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बरसातको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने खाद्यति अटाउ,
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल छुटे र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: खेत समयाऊ, पानी बलियो बनाऊ, धेरै पानी नजमाऊ,
2: समूहमा पानी बाँडौ, घर सुक्खा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।

Thank you.

0: Plasma Chat.
1: This was for

बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोक्नुपर्छ।

0: अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपौ,
2: कम पानीमा धान हुने धानका जातहरू जस्तै सुक्खा धान खर्दिमा चामामा छुटे र बहुगुणी प्रयोग गरौ।
0: डिएसआर विधि सुक्खा क्षेत्र धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: ठिक समय पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
2: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ,
0: पानी बचाई खेती गरौ।

0: र अवस्था भविष्य निर्माण गर्ने समय हो।
1: लागु पदार्थको एक पटकको प्रयोगले पनि रात मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
0: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्दियाबाट जननी प्रभाले साझा।

Thank you.

0: 精神的革命，我是改变我的。
1: Thank you.

Defin izlediler. Ben de

पोसाक र आवाज मार्फत साथसाथै केही विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी र जानकारी सँगसँगै मिठा मिठा नेपाली चलचित्र गीतहरू सुनाएर शान्ति नै आइरहेका छौँ र तपाईँहरू माझमा कार्यक्रमको सुरुवात एउटा मिठो गीत सुन्न चाहन्छु। गीत रहेको छ नेपाली चलचित्र पुराणको एउटा मिठो गीतबाट। गीतपछि तपाईँ माझमा साथ विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी लिएर उपस्थित हुनेछु।

स्वागत गर्न चाहन्छु यतिखेर तपाईँहरूको हामीले साप्ताहिक विभिन्न नेपाली चलचित्र गीतहरू सुनाउँदै आइरहेको थियो। यतिखेर तपाईँ सुन्नुहुन्छ रेडियो गुरुबाबा थियो, उनीहरूको साथमै हाम्रो वेबसाइट www.radiogurubaba.net.np गर्नुभयो भने जुनसुकै ठाउँमा बसेर पनि सजिलैसँग हामीलाई सुन्न सक्नुहुन्छ। अभिनेत्री नितेश भण्डारीको निर्देशनमा बनेको फिल्म पार्वतीको पहिलो गीत नतुना रेलमा सार्वजनिक गीत सार्वजनिक गरिएको छ भने र त्यही भाकाको यस गीतमा रचना रिमाल स्वरगौतम शहीमा श्रेष्ठको स्वर रहेको छ भने शब्द रचना हर्क साउथको भने गीतमा दीपक शर्माको सङ्गीत रहेको छ भने सङ्गीतमा संयोजन मिक्सिङ तथा मास्टरिङ नरेन्द्र भियोगीले गरेका छन् भने विवाहको समयमा महिलाहरूले खेल्ने र त्यसलाई प्रमुख गरिएको छ। गीतको भिडियोमा नेता ढुङ्गा र अञ्जली अधिकारी आकर्षण नृत्य प्रस्तुत गरेका छन् भने देवासी निरौला डुठो बनेर देखिएका छन् भने शिरो विष्ट वसुन्धरा भूषाल आशा पौडेल आशु अशोक दर्जी किमसन श्रेष्ठ लगायतका कलाकारहरूको पनि भिडियोमा देखिएका छन् भने गीतका कोरियोग्राफीहरू नाम्ची लामछाने हुन् र जय पूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर बुध 22 गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मलाई हरिहर अधिकारीले निर्माण गरेका हुन् भने फिल्मको कार्यकारी निर्माता शङ्कर पाण्डे रहेका छन् भने उनी फिल्मका प्रोडक्सन म्यानेजर पनि हुन् भने फिल्ममा अधिकार स्वयंको कथा छ भने पटक कथा सम्भार कथा शिवम अधिकारको तयार रहेको छ भने गीता फिल्मको प्रस्तुति रहेको फिल्ममा श्रुति परालका साइकन सहित खान र महिला श्रेष्ठको सम्पादन एलिस कार्कीको सहित रामजी लामिछानेको नृत्य निर्देशन तथा प्रशान्त सेवाकोटी र बाबुल केही सिद्धार्थ लामिछानेको नृत्य निर्देशन तथा देख्न सकिन्छ भनेपछि अटिजमा स्वयं र विकास सम्बन्धी समस्या भएकी युवतीको सङ्घर्षको कथा ए प्रेस गरिएको रहेको कुरा तपाईँहरूलाई मैले जानकारी दिएकी छु। अब भने पालो रहेको छ यही नेपाली चलचित्र पार्वतीको एउटा मिठो

आगामी सामने

गरिदिएको विवाह भएपछि सासूले गर्दैछ अत्याचारलाई फिल्महरूले मुख्य विषयवस्तु बनाएको छ। फिल्मको प्रदर्शनीति नजिकैले गर्दा निर्माण पक्षले टिजर र गीत सार्वजनिक गरेको छ भने दुवै सामग्रीले युट्युबमा यो लाग्दो प्रतिक्रिया मिलेको छ भने टिजरलाई दर्शकले भाग र यथार्थमा बन्दै प्रशंसा गरेका छन् भने कति निकै महत्वपूर्ण विषय उठाएका छन् भने निर्मातालाई धन्यवाद दिएका छन्। टिजरमा संवाद र कलाकारको अभिनय पनि उत्तिकै रुचाइएको छ। टिजर र गीत तपाईँलाई दर्शकले रुचाइएको छ निर्देशकले जान्ने खुसी गरेका छन् भने गीत र टिजरलाई एकदमै राम्रो प्रतिक्रिया दिएको छ भने जुन हाम्रो लागि ठुलो हौसलाको उनले भनेका छन्। धेरैले फिल्मको विषयवस्तु र अभिनयको कार्य गर्नुभएको छ भने शारीरिक समस्याको निम्ताएको असर र त्यसले मानिसको जीवनमा पर्ने प्रभावलाई रुचाइएको छ भने फिल्मका टिजर र गीत पछि धेरैले अरुणा छेत्री अरुण छेत्री सिल्भर खर्दप्रति विशेष चासो देखाएका छन्। फिल्ममा अरुणले अटिजम भएको युवकको भूमिका देखाएका छन् भने उनको दर्शकका लागि सरप्राइज बनेको छ भने किनकि यस अघि उनी रोमान्टिक भूमिकामा देखि नै आएका थिए भने सेतुको अभिनयले उनलाई दर्शकको ध्यान तानेको छ। टिजर प्रतिक्रियाहरूले देखाउँछ भने डाक्टर भोलिजरको कथा लेखा भएको यस फिल्ममा अरुण दशिन्द्र सहित मदन कृष्ण श्रेष्ठ प्रकाश घिमिरे सीतादेवी तिमी सिन्हा रविन्द्र झा ईश्वरी बराट रम्य गोसाइली लक्ष्मीनाथ तिमी सिन्हा अंशु अली नेपाली जस्तै कलाकारहरूको अभिनय देख्न सकिनेछ भने पेन्सिलका निर्माता सुमन दिदी र डाक्टर कपिल रेचाल रहेको कुरा तपाईँहरूको मैले जानकारी गराएको छु। अब भने पालो रहेको छ नेपाली चलचित्र लाली बजारको एउटा मिठो गीत गीतपछि तपाईँहरूको आजमा पुनः सम्बन्धी जानकारी लिएर उपस्थित हुनुहुनेछ।

उपलब्धि राखेका थियौ। नेपाली चलचित्र लाली बजारको उद्यमी ठुङ्गे पछि कार्यक्रम फेरि बस्नुभएका सम्पूर्ण श्रोताहरूमा पुनः स्वागत गर्न चाहन्छु। अभिनेता जित नेपालको मुख्य भूमिका रहेको फिल्म क्रान्ति साइलाको प्रदर्शन मिति फेरबदल भएको छ। साउने गतेदेखि प्रदर्शनमा हुने भनिएको यो फिल्म सार्वजनिक गर्दै असल दुई गतेलाई नयाँ प्रदर्शन मिति प्रयोग गरेका हुन् भने यो मितिमा अर्को फिल्ममा झिनेता हुँदै पनि छ भने सार्वजनिक पोस्टरमा जित नेपाल प्रियमा आचार्य देखिएका छन् भने दुवैलाई निराश मुद्दामा देख्न सकिन्छ। पियानाले जितुको पिठोमा टाउको राखेर कतै हेरिरहेकी थिइन् भने छेउमा भारी सहितको डोको देखिन्छ। यसले दुईवटा कुरा सङ्केत गर्छ। पहिलो जितु र पियाना सेना श्रीमती हुन्। दोस्रो उनीहरू भरिया पारिश्रमिक लिएर अन्य मानिसहरूको भारी बोक्ने काम मानिसमा हुन् भने राजेन्द्र कौशिकको निर्देशनमा परेको यस फिल्ममा जितु र पियाना सहितको सुशील पोखरेल वीरेन्द्र सिंह कुशवा मानसी शर्मा मनिर तामाङ रेणुका आचार्य विश्व देवको रोधा राई कमल देवपटा लगायतका कलाकारहरूको अभिनय रहेको छ भने बालकुमार राई र तिनी निर्माता रहेको फिल्ममा कृष्ण भागवत चामलिङ प्रस्तुतकर्तामा रहेका छन् भने नेपालको पूर्वी जिल्लामा धनकुटा सुनसरी ब्रह्म क्षेत्र चोतरा लगायतका स्थानमा छायाचित्र गरिएको फिल्ममा सबिन अधिकारी सम्पर्कितालको लेखन डम्बर राईको छायाङ्कन शाहको सम्पादन तथा केन दाहालको बन्द निर्देशन राई निर्देशन देशन लिम्बुको सङ्गीत तथा कोमल राईको नृत्य निर्देशन रहेको छ भने फिल्मको कार्यकारी निर्माता अनन्त राई रहेको छन् भन्ने कुराको घटनामा मैले जानकारी गराएकी छु। अब भने पालो रहेको छ नेपाली चलचित्र बिजुको एउटा मिठो गीत गीतको सित घटनामा पुनः फिल्म सम्बन्धी जानकारी दिएर उपस्थित हुनेछौँ।

0: जल तथा मौसम कार्यालय कोहलपुरको प्रमुख रामप्रसाद अवस्थी हुनुहुन्छ। उहाँ वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट पनि हुनुहुन्छ। र यता अगाडि पार्टी बर्दिया गाउँका किसान विद्यार्थी व्यवसायी लगायत 50 भन्दा बढी सहभागी हुनुहुन्छ। सम्पूर्णलाई स्वागत छ। म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मुख्यमन्त्रीज्यू, आजको मौसम कस्तो छ भनेर सूचना यहाँले चाहिँ कतै सुन्नु पर्नुभयो?
1: टेलिभिजन मार्फत, रेडियो मार्फत र अनि सामाजिक सञ्जाल मार्फत
0: कतिको भर पर्दो रहेछ यहाँले?
1: अहिलेको सूचना प्रणाली विगतको भन्दा धेरै भर पर्दो छ।
0: अब कलकत्ता मौसम कार्यालय कोहलपुरको प्रमुख रामप्रसाद अवस्थीजीलाई यहाँका मौसमबाट हुने आशा उहाँ गरेको छैन होला, किनकि तपाईँ त अब पूर्वानुमान पहिले नै हेरिसक्नु भएको हुन्छ। त्यसको तयारी कति यहाँले गरिरहेको हुन्छ होला?
2: अवश्य पनि मैले मौसम पूर्वानुमान भए पूर्वानुमानका विषयहरूमा जानकारी त्यो लगाइरहँदै पनि सूचनाहरूको सही नगर्ने भने कहिले कहीँ समस्या चाहिँ भोगेको पनि छ आफैले भन्नु।
0: हजुर, धन्यवाद। अनि सानोजी, त्यहाँ चाहिँ मौसमका कारण त्यसको समस्या भोग्नु परेको छ? अरूको कुरा गर्छु जनको यहाँहरूलाई चाहिँ त्यो मौसमबाट त्यस्तो गर्नु परेको यहाँले चाहिँ भोगेको त्यस्तो अनुभव छ? को बाट हुन्छ आजसम्म त
3: गाउँपालिका वार्ड नम्बर 8 विगत 10 वर्षदेखि म 2 बिघाको एउटा क्षेत्रफलमा चाहिँ व्यवसाय सञ्चालन गरिराखेको छु। हाम्रो कोहलपुर नजिक एउटा चाहिँ मौसम सम्बन्धी अफिस भएको कारणले मास्टरहरूकोसँग मैले कन्ट्याक्ट गरेर विशेष गरी यो बर्खाको मौसममा मौसमको बारेमा चाहिँ जानकारी चाहिँ लिनै पर्ने हुन्छ, किनभने हामी 12 महिना तरकारी चाहिँ उत्पादन गर्नुपर्ने हुन्छ, तरकारीहरू रोप्नु पर्ने हुन्छ, बिउहरू पनि तयार भइसकेका हुन्छन्। अनि मैले त्यो चार बजीसकि मैले फोन गरेर सर्वसँग अफिसले स्मरण भावसँगलाई अहिले कसो मिल्छ तर धेरै पानी पर्दैन कि समस्या
0: मेरो पनि समस्या 3 चाकामा लगाएको धान दुई भिजेर दुई उम्रेर त्यो पहिला यो मौसम नदीको ज्ञान थिएन, केही थिएन, त्यसै कारणले दुई उम्रेर केही कामै लागेन, यस्तो समस्या थियो। तर अहिले मौसम नदी ज्ञान पाएपछि अहिले तोरी काट्नु थियो, तर यो एफएममा त सुनेर मैले तोरी पहिल्यै बिताइसकेँ। अरू कोही हुनुहुन्छ थाहा नपाएको, त्यस्तो सूचना नै नथा पाएको? उता पछाडि एकजनाको हात त्यहाँ छ तपाईँको
3: माघमा मैले टोलीबाट मौसम सम्बन्धी जानकारी मुकाएर टोली सबै भिज्यो, बल्ल बल्ल सुकाएर मैले दानाहरू निकालेँ अनि लगभग 4-5 पटक त्यो टोली सुकाएँ। अब यो मौसम सम्बन्धी जानकारी नभएर पनि मौसम पनि धेरै नै भिज्यो, त्यो पाइला छोप्नु पनि बहुत अप्ठ्यारो हुने, त्यही भएर मौसम सम्बन्धी अलि जानकारी गरिदिनुहुन्छ कि?
0: मलाई
2: मौसम पूर्वानुमान सम्बन्धी सूचना हरेक दिन दिनको 2 पटक चाहिँ सार्वजनिक गर्छौँ, बिहान 8 बजे र त्यसपछि बेलुकी 6 बजे मौसम पूर्वानुमान चाहिँ अध्यावधि गरेर चाहिँ सूचना जारी गर्छौँ। त्यो सूचना सम्प्रेषणको माध्यम चाहिँ हाम्रो पहिलो वेबसाइट छ, त्यसपछि हामी सरकारवाला निकाय स्थानीय पालिकादेखि लिएर प्रदेश सरकार लगायतका क्षेत्रहरूलाई हामी मेल मार्फत पनि पठाउँछौँ। त्यसको साथसाथै नेपाल रेडियो पोडकास्ट भनेर हजुर, त्यसमा चाहिँ हरेक दिन चाहिँ बिहान बेलुकाको सूचना चाहिँ फेसबुक मार्फत चाहिँ हाम्रो अपडेट हुन्छ। जसलाई त्यो पनि सुविधा छैन भने अहिले मोबाइल सबैको हात हातमा छ, 1155 नम्बरको चाहिँ टोल फ्री नम्बर छ, त्यहाँ चाहिँ हामी सोझै मौसम विज्ञमै कुरा गर्न पाउँछौँ र कुन ठाउँको कस्तो मौसम छ भनेर उहाँहरूले त्यसरी चाहिँ सूचनाहरू चाहिँ पूर्वाहत भइराखेको अवस्था हो मौसम सम्बन्धी। त्यससाथै हामी 3 दिनको पूर्वानुमान गर्छौँ अहिलेलाई, र अर्को कृषिलाई चाहिँ केन्द्रित गरेर हामीले कृषि अनुसन्धान परिषदसँगको सहकार्यमा 7 दिनको चाहिँ कृषि मौसम सल्लाह मिटिङ पनि जारी गर्छौँ। हरेक दिन एकदम शुक्रबार यसबाट पनि आगामी हप्ताको चाहिँ मौसम कस्तो रहन्छ भनेर त्यसबाट चाहिँ सूचना प्रसारण हुन्छ। त्यसको साथसाथै हामीलाई सञ्चार माध्यमले पनि ठुलो किसिमको चाहिँ सहयोग गर्नुभएको छ, उहाँहरूले पनि आफ्नो न्युज राम्रोसँगले चाहिँ पब्लिस चाहिँ गरिदिनु भएको छ, यसरी चाहिँ हाम्रो सूचनाको चाहिँ सम्प्रेषण चाहिँ भइराखेको अवस्था छ।
0: त्यो मौसम सम्बन्धी सूचनालाई चाहिँ अझ भरपर्दो प्रभावकारी बनाउन विभागसँग समन्वय गरेर यहाँनिर कसरी काम गरिरहनु भएको छ सूचना दिनको लागि?
1: यो सभामा विशेष रूपमा हामीले रेडियो टेलिभिजन र साथसाथै हामी स्थानीय तहसित पनि संलग्न रहेर सरकारले गरेर सामाजिक सञ्जाल र अन्य गरेर हाम्रा लोकल रेडियोहरू लोकल टेलिभिजनहरू
0: अब नजिकको सरकार भनेको स्थानीय सरकार हो होइन, तपाईँहरूले चाहिँ मौसममा सूचना मानिसहरूले चाहिँ कसरी पुर्याइराख्नु भएको छ?
4: आफ्नो स्थानीय किसान बाजुभाइ लगायत यस्तो सूचना
0: सुन्छ। अब म फेरि तिमीहरूले जुन भन्नुभयो उहाँहरूले के प्रश्न छ तिनजनाको हातले चारजनाको पहिला सेतो सरकारले चाहिएको
5: तोरी र विभिन्न अन्य जातको त्यो उत्पादन गर्छौँ। तिन चार वर्ष अगाडि मौसम सम्बन्धी जानकारी नभएर धेरै समस्याहरू आउने गर्थ्यो र आज पनि समग्रमा केही जानकारीहरू आउँछ, तर स्पेसिफिक रूपमा यो एरियाको लागि भनेर नाम हुँदाखेरि अझै पनि समस्याहरू भइराखेको छ।
0: धन्यवाद।
6: म सारा थापा पाँचदेखि नगरपालिका खर्चमा म सानो कृषक, मौसमको जानकारी त हामी पाउँछौँ तर पनि मलाई अनुभव भएको चाहिँ कुनाहरूमा जोसँग ठुलो मोबाइल छैन, जसको घरमा नेट जोडिएको छैन, उहाँहरू चाहिँ जानकारी हुन पाइराखेको अवस्था छ। त्यस कारणले गर्दाखेरि यी मौसम सम्बन्धी जानकारी कुनाहरूमा, जस्तै अब लुम्बिनी प्रदेशमा पानी पर्ने भन्छ, लुम्बिनी प्रदेश त सानो छैन, कहाँ पर्छ कता पर्छ त्यो थाहै हुँदैन, स्थानीय तहहरूमा पनि आज यो ठाउँमा पर्छ भन्ने जानकारी भइदिएको भए हामीसँग भएको जुन किसान कृषकहरूसँग भएको थोरै पुँजीमा थोरै लगानी गरेर थोरै खेती गरिन्छ त्यसलाई पनि बताउन सकिएन। त्यस कारणले गर्दाखेरि मौसम सम्बन्धी जानकारी कुराहरूमा पनि थाहा पाउने गरी हुनुपर्छ भन्ने मेरो मान्यता।
0: धन्यवाद। उहाँको सहभागीहरूको कुरा सुन्दा त अब सबैले होइन सूचना नपाएको जस्तो लाग्यो, उहाँहरूसम्म पुर्याउन के गर्न सकिएला?
1: मलाई लाग्छ स्थानीय सरकारले पनि अब त्यो माध्यमद्वारा पनि सूचना सम्प्रेषण गर्नुपर्छ र विपदको बेला सबभन्दा महत्वपूर्ण भूमिका भनेको सुरक्षा निकायको रहन्छ र त्यसमा स्वयंसेवीहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ र उहाँहरूले अब त्यो माइकिङ गरेरै पनि अनि सूचना प्रवाह गर्ने गरेका उदाहरणहरू छन् र त्यस्तो अवस्थामा रेडियो टेलिभिजन मार्फत सूचना सम्प्रेषण हुन्छ, सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण हुँदै आइराखेको छ। यसमा प्रदेशको भूमिका भनेको समन्वय सरकारले गर्नुपर्ने, हामी विशेष गरेर सुरक्षा निकायसित त्यसमा बेसी यो भनेको हाम्रो रेलकसित हुने गर्छ र सँगसँगै प्रदेशले स्वयंसेवकहरूको पनि हामीले तयार गरेका छौँ र त्यति बेला स्वयंसेवकहरू पनि हामी प्रयोग गर्ने
0: सूचना दिँदा गुणवत्ता बस्नु केही ठाउँ अथवा केही ठाउँमा भनिन्छ नि, जस्तो अब बाढमा पानी पऱ्यो भने बर्दियामा नपर्न सक्छ, त्यसरी हामीले चाहिँ यो ठाउँमा हो समस्या ठाउँको आवश्यकता परेको त्यसरी सूचना पुर्याउन यहाँहरूले चाहिँ कसरी कोसिस गरिराख्नु भएको छ?
2: हामी जुन पूर्वानुमान गर्छौँ अहिलेको आधारमा चाहिँ जिल्ला तहसम्ममा रहेछ, स्थानीय तहसम्म हामी चाहिँ जान सकेको अवस्था चाहिँ छैन। किनभने त्यसको लागि हामीलाई चाहिँ प्रारम्भिक केही सूचनाहरू आवश्यक पर्छ, किनभने हामीले त्यहाँको चाहिँ लामो समयको चाहिँ मौसमी तथ्याङ्कहरू चाहिँ सङ्कलन गरिन नसकेको अवस्था छ। अहिले हेर्ने हो भने लुम्बिनी प्रदेशभित्र हाम्रो लगभग 900 मात्रै जल मौसमी केन्द्रहरू छन् भने हाम्रो यता लुम्बिनी प्रदेशमा स्थानीय तह 109 छ भने ती स्थानीय तह 109 मध्ये पनि 42 स्थानीय तहमा हाम्रो अहिलेसम्म जल मौसमी केन्द्रको पूर्वाधार छैन र अहिले हामीले स्थानीय तहसँग मिलेर आवश्यक परेको ठाउँमा चाहिँ ती मौसमी केन्द्रहरू सूचना केन्द्रहरू चाहिँ स्थापित गर्दै गरेका छौँ। त्यसको कारणले गर्दा ती सूचनाको आधारमा चाहिँ हामीलाई पूर्वानुमान गर्न सजिलो हुन्छ र त्यसपछि त्यो स्थान विशेष भएन भन्ने कुरा छ, त्यो कुरा चाहिँ त्यसरी परिपूर्ति हुन्छ।
7: गत एक वर्षमै

0: गर्नुहुन्छ चाहिँ काम गरिरहेको अवस्था छ. यति पानी पऱ्यो भने के हुन्छ, पानी परेर पर्छ भनेर मात्रै भएन, त्यो पानी पर्दा के हुन्छ सहितको सूचना चाहिँ नागरिकलाई चाहिन्छ, सरोकारलाई चाहिन्छ भनेर पूर्वमा आधारित पूर्वानुमानको कार्यक्रम चाहिँ हामीले नमुनाको आधारमा चाहिँ गरिराखेको अवस्था छ.
1: लगभग 10-12 केन्द्रहरू छ, यो पहिलेदेखि पुरानो तथ्याङ्क पनि छ, लगभग 60 वर्षसम्मको तथ्याङ्क छ दामको हिसाबले. तुलसीपुरमै हेर्ने हो भने तुलसीपुरमा पनि हाम्रो स्टेसन चाहिँ छ, अहिले पनि छ, चालु अवस्थामा रहेको छ.
2: भर्खरै हाम्रो साथीले भन्नुभयो स्टेसन पनि 10 वटा छ अरे दाममा, होइन यहाँले समयमा सूचना पाइराख्नु भएको छ त दाइको कुरा सुनौमाथि चस्मा लाउनु दाइको.
3: म छविराम कोपिला, म सञ्चार कर्मी र किसान पनि हो, र मैले खास गरेर सूचनाको स्रोत विशेष गरेर सामाजिक सञ्जाल रेडियो नेपाल लगायतका केही एपहरू प्रयोग गर्छु. केही समय अगाडि शुक्रबार शनिबार चाहिँ नेपाल र दाङमा चाहिँ ठुलो हावाहुरी चल्नेछ भन्ने कुरा चाहिँ मौसम विभागले दिएको एउटा सूचना, कहिले 132 भनेको थियो, कहिले 119 भनेको थियो, र तपाईँ हावाहुरी चलेछ कि ठुलो. तर किसान फेरि कस्तो हुन्छ भने एक किसिमको त्रासमा चाहिँ बाँचिरहेको हुन्छ कि, जस्तै धान काट्ने बेला हो अहिले चाहिँ मकै
2: मकैको
0: कुरा सुनौ, त्यसपछि
2: हामी
0: फेरि सुन्न धेरै पानी छैन, पछि पछि पानी छ, अब किसानले फेरि के समाधान हुने, त्यसैले चाहिँ स्थानीय लेभल प्रत्येक वडामा डिजिटल सिस्टमको चाहिँ मौसम चाहिँ जो कार्यालय छ जो त्यसैभरि चाहिँ गर्न सक्नुपर्दछ. किसानको जीवनसँग समस्या भएको कारणले प्रदेश सरकारले पनि गर्न सक्नु पर्यो, ट्याक्कै सर्च गरेपछि युनिभर्सल कहिले पनि मिल्ने, त्यसकारणले चाहिँ के गर्ने के गर्ने भन्नुहुन्छ हाम्रो मुख्यमन्त्री जी हुनुहुन्छ, यो कुरा चाहिँ यसो गर्नुहोस् भन्ने कुराहरू चाहिँ.
4: मौसमी केन्द्र हेर्ने हो भने 50 किलोमिटरको दुरीमा कहीँ होला 10 किलोमिटरसम्म मात्रै छ भने हाम्रो चाहिँ त्यो चाहिँ स्पेसियल कभरेजको हिसाबले हाम्रो स्टेसनले डाटा लिन सकेको अवस्था छैन.

0: परदेश सरकार हुँदै नागरिकसम्म पुर्याउन कसरी काम गरिरहनु छ, कसरी पुगिरहेको छ?
1: अब हरेक वडा वडामा चाहिँ सूचना पार्टी चाहिँ राख्नुपर्छ भन्ने कुरा जल तथा मौसम विज्ञान नीति 2081 आएको थियो। त्यहाँनिर पनि स्थानीय तथा प्रदेश सरकारसँग कसरी समन्वय गर्ने भन्ने एउटा दिशा निर्देश गरेको छ र अहिले हामी त्यो अनुसार काम पनि गरिराखेका छौँ। अहिले चाहिँ हामी नमुनाको रूपमा चाहिँ जस्तै बाह्रवर्गीय नगरपालिकामा चाहिँ काम गरेको अवस्था छ, पूर्वमा आधारित पूर्वानुमान भनेर। यसमा के छ भने अब हाम्रो पूर्वानुमान चाहिँ क्यान्डिडेटको रूपमा काठमाडौँबाट हुन्छ र त्यही पूर्वानुमान चाहिँ सबैतिर सम्प्रेषण हुने हो, यो एक उच्च पूर्वानुहोस् भनेर हरेक पालिकामा चाहिँ त्यहाँको हाम्रो विपद शाखा उहाँहरूलाई पनि हामीले तालिम दिने चाहिँ गरिराखेको अवस्था छ, किनभने उहाँहरूले बुझ्नुभयो भने त्यो समुदायसम्म चाहिँ सूचना राम्रो किसिमले जान्छ।
0: अब यो जल तथा मौसम विज्ञान नीति 2081 अनुसार पनि यो कमन अल्डिङ प्रोटोकल ट्याप होइन र यो चाहिँ एन्टिट्याक्टिभ रेस्पोन्स जस्ता प्रणालीहरू विकास गर्नुपर्छ भनेको छ। हाम्रोमा यी प्रणालीहरू कार्यान्वयन गराउन प्रस्ताव गर्यो के
1: जे जस्तो अवस्थामा हुन्छ त्यो अवस्थामा चाहिँ सबैले सूचना एकैपल्ट पाउने भन्ने प्रणाली हो। यो प्रणालीमा चाहिँ हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको नेतृत्वमा चाहिँ काम भइराखेको छ। त्यसको चाहिँ जल तथा मौसम विज्ञान विभागले एक्लै गरेर हुने अवस्था छैन। अहिले पनि हामीले बालीको अभिनेताहरू त्यो काम गरिराखेको अवस्था छ, बालीको चाहिँ त्यो स्थानमा जोखिम छ, आवश्यक सतर्कता अप्नाउनु होला भनेर हामीले चाहिँ केही समय अगाडि नै सूचना दिने गरेको छ। त्यो हावापानी चट्ट्याङ असिनाको बेसमा चाहिँ हामीले गर्ने चाहिँ हामीले इन्टरनल चाहिँ तयारी गरिराखेको अवस्था छ। र अब यो हजुरले अघि नै भन्नुभयो यो पूर्वानुमान गरेर मात्रै भएर त्यो विश्वासिलो हुनु पर्यो, एक किसिमको परीक्षण गरेर त्यो चाहिँ हामीले एसएमएस मार्फत नै चाहिँ जुन क्षेत्रमा जस्तै बाटो होला दाङ होला या कहाँ छ त्यो क्षेत्रमा चाहिँ हामीले अग्रिम रूपमा चाहिँ सूचना दिने चाहिँ त्यो प्रणालीको चाहिँ विकास गर्दैछौँ। हामीले अडियोको रूपमा पनि म्यासेज पठाउने भन्ने पनि गृह कार्य चाहिँ गरिराखेका छौँ हामीले।
0: कुरा गरिरहँदा हाम्रो प्रदेश सरकारले नागरिक समक्ष पुर्याउन चाहिँ कस्तो काम गर्न सकेला?
2: रामप्रसादजीले भने जस्तै उहाँले उहाँहरूले त्यो एप नहालिसकेपछि त्यसलाई अब जनगणमा पुर्याउने कार्यमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने गर्छ र त्यसमा अरू समन्वय सहकारी गर्ने कुरामा प्रदेश सरकारले गरि पनि रहेको छ र अझ प्रभावकारी बनाउनको निम्ति सहकारी गर्न अङ्गाइबद्ध जान सक्छ, उहाँसित समन्वय सहकारी हामी गरिराखेका छौँ। विगतको बैठकमा गर्दाखेरि उहाँहरूलाई बोलाएर त्यसपछि त्यहाँ कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर हामी पटकपटक छलफल गरेर त्यो अनुसार कार्ययोजना बनाएर आउनुपर्छ गरेर प्रदेश सरकारले तयारी गरिराखेका छ।
3: हामी कृषि क्षेत्रमा काम गर्छौँ,

संबंधित सफाई हुन्छ। विशेष गरी हाम्रो अहिले भारत मुख्यमन्त्रीजीलाई विशेष अनुरोध गर्छु, हामी तराई पहाडमा केही भागी मसँग जोडिएको गर्दैछौँ। प्रदेश स्तरीय मौसम

जलवायु परिवर्तनको उच्च जोखिम रहेको देश नेपालले अझैसम्म

0: भन्नुभयो सिकाउनु
1: यो हाम्रो प्रदेश प्रदेशका संरचना प्रणाली चाहिँ के हुनुपर्छ भन्ने सुधार गर्नुपर्ने भन्ने आफूमा आइरहन्छ।
0: लुम्बिनी प्रदेशकै निम्ति एउटा नेपाल मन्त्र छ, एउटा अनि पछि गएर भैरवान छ। यी दुईटा कार्यवाहीले लुम्बिनी प्रदेशको मौसम पूर्वानुमानको निम्ति ती कार्यवाहीहरूले फेरि छुट्टो त्यसैमा लुम्बिनी प्रदेश सरकारले छुट्टो फेरि छुट्टो खर्च बाँड्ने गरी त्यस्ता मञ्चहरू उयसहरू त्यो कुनै पनि निकायले बढ्नु हुँदैन अनि खर्च बढाउने हिसाबले आफ्नो फेरि
1: प्रदेशको लागि छुट्टै यस्तो संरचना बनाउन कति जस्तो खर्च लाग्छ?
2: पूर्वानुमान चाहिँ हाम्रो राष्ट्रिय स्तरबाट मात्रै हुन्छ, काठमाडौँबाट मात्रै हुन्छ, केन्द्रीकृत रूपमा हुन्छ। त्यसको पूर्वानुमान राष्ट्रिय स्तरबाट गरेको पूर्वानुमानलाई चाहिँ हामीले प्रदेश स्तरमा ढाल्नुपर्ने आवश्यकता छ। तर प्रदेशमा पनि अब तराई क्षेत्रका थोरै स्थान भनेको पनि कहाँ कहाँ हो भन्ने कुरा चाहिँ समस्या त्यहाँनिर हो। पूर्वानुमान चाहिँ अन्तर्गतका कार्यालयले गर्ने अधिकार अहिलेसम्म छैन हामीलाई, तर त्यसको लागि चाहिँ विभागले चाहिँ या मन्त्रालयले हाम्रो एउटा ऐन कानुनको व्यवस्था गर्दैछ। त्यो ऐन कानुन व्यवस्था भयो भने हामीले चाहिँ पूर्वानुमान गर्न सक्छौँ। र त्यसको साथसाथै पूर्वानुमान गर्न चाहिने केही पूर्वाधारहरू संरचनाहरू अघि नै उठ्यो, सेटेलाइटको कुराहरू भए, आन्तरिक चाहिँ हाम्रो कम्प्युटर प्रणालीका हाई पावर कम्प्युटर प्रणालीका मोडलहरू रन गर्नुपर्ने भयो, ती प्रणालीहरू विकास भयो भने पूर्वानुमान हामीले यतैबाट गर्न सकिन्छ। त्यसपछि हाम्रो स्पेसिफिक हरेक स्थानीय तह वडासम्मको पूर्वानुमान पनि हामी गर्न सकिन्छ। त्यो सेटेलाइटको लागि नेपाल सरकारले चाहिँ पहल गरिरहेको अवस्था पनि हामीले चाहिँ विभिन्न सञ्चार माध्यमबाट पनि सुनेका छौँ, नेपाल सरकारको निर्णयमा पनि आएको कुरा छ। तर यद्यपि अब सेटेलाइट चाहिँ अहिले पनि हामीले प्रयोग गरिरहेको अवस्था हो, किनभने यो मौसमको प्रणाली चाहिँ कुनै राष्ट्र केन्द्रित हुँदैन, यो विश्वव्यापी चाहिँ मौसमी प्रणालीहरू फरक पर्छ। यसको लागि एउटा विश्व मौसम सङ्गठन युएन महासङ्घ छ, त्यो महासङ्घ अन्तर्गत हामी पनि सदस्य राष्ट्र छौँ, सबै सदस्य राष्ट्रको सूचना हामीलाई नै आउँछ। हामीले पनि हरेक 3 घन्टामा चाहिँ सूचना अन्तर्राष्ट्रिय रूपमा चाहिँ सम्प्रेषण गर्छौँ, र हजुरहरूको मोबाइलमा आउने जो त्यो एपहरूमा मोबाइलमा चाहिँ मौसमी प्रणाली त्यसमा हाम्रो सूचनाहरू पनि हामीले दिएको सूचना पनि त्यहाँ चाहिँ जोड छ। तर मिल्दैन किन भनेको चाहिँ हाम्रो केन्द्रहरूको डिस्टेन्स ठुलो छ, एउटा केन्द्र अतरिया त्यसको माध्यमले विश्वको क्षेत्रलाई समेट्न सक्दैन, त्यही भएर चाहिँ लगिल रहेको अवस्था छ। अब हामीले भए जतिका सबै केन्द्रहरूलाई चाहिँ यसरी चाहिँ समाहित गर्न सक्यौँ भने त्यसपछि मात्रै हाम्रो पूर्वानुमान चाहिँ थप विश्वासशीलो र भर पर्दो बन्दै जानेछ। अहिले कुनै उनी पहिलाभन्दा विश्वसनीय भएको छ, तर त्यसलाई चाहिँ हामी स्थान विशेष बनाउन चाहिँ जरुरी छ। हरेक नागरिकले चाहे अनुसार चाहिँ आफ्नो स्थानको चाहिँ दिने काममा चाहिँ हामी लागि परेकै अवस्था छ।
3: अनि यो सूचना चाहिँ धेरै जस्तो नेपाली भाषामा आउँछ, हामीले चाहिँ धेरैभन्दा धेरै थारू भाषामा प्रसार गरिदियो भने अझ राम्रो, किनभने हाम्रो घरका पुरा पाखा मान्छेहरू नेपाली कुरा चाहिँ बुझ्दैनन्।
1: मौसम भनेर सूचना त आउँछ, खानाहरू आउँदैछ भनेर त हाम्रो सूचना आइसकेको हुन्छ, हाम्रा सदस्यहरूले यसमा हेर्नु आउँछ किसानले। तर हाम्रो क्षेत्रमा आउँदाखेरि कुनै बेला त्यो सुखाको परिवर्तन गरिने हुने, कुनै बेला त्यो क्षेत्रमा नआउने, त्यो हुनाले स्थानीय तहबाट नै यो क्षेत्रमा हुनेछ भनेर भन्ने खालको सूचना आउनु सक्यो भने अझ प्रभावकारी हुन्थ्यो कि भन्ने कुरा लाग्छ।
0: मेरो नाम वसन्त राज शर्मा विक्रान्त, हामी कृषि व्यवसाय जस्तो यहाँ सूचना प्रणालीलाई चाहिँ सकेसम्म स्थानीय पालिकाले उसको टोल विकास संस्था आफ्नै संरचना छ, त्यहाँ चाहिँ पुग्ने गरी र त्यहाँबाट जनताको पुग्ने गरी एउटा अर्को चाहिँ यसलाई
4: बारम्बार चाहिँ ठाउँतिर चाहिँ अहिले पनि केन्द्रित राखेका छौँ। हामी किसानहरू चाहिँ यहाँ हामी आकाशीय खेतीमा भर पर्न पनि हाम्रो देश हो होइन। हाम्रो देशमा अहिलेसम्म सबै ठाउँमा सिँचाइ प्रणाली छैन। सिँचाइ नहुने ठाउँहरूमा त्यो अनुसार सूचना भयो भने जस्तो हामीले धानको प्लान राख्दाखेरि राख्यौँ भने तिन हप्तापछि हामीले धान चाहिँ फेरि माटोमा राख्नुपर्छ। त्यसको लागि हामीलाई सजिलो हुने थियो जस्तो फागुन चाहिँ पछि हुने बर्खे उसको तयारी गर्ने समय जे हुन्छ त्यो तयारी गर्न हामीलाई नै सजिलो हुन्थ्यो होला।
5: बर्दियाको हकमा नहदेखि माथिल्लो बेल्ट भनेको आकाशीय खेती हो। हाम्रा पुर्खाहरूले खेतीमा आश्रित जीवन भएकोले चौधरी समुदायमा पात्रोको वार्षिक पात्र हेर्ने र प्राकृतिक उठ बिरुवा झिन्चरा किरा फटाङ्गासँग अनुमान गरेर वार्षिक मौसम अनुमान गर्नुहुन्थ्यो र त्यही अनुसारको भाली धानी खेती गराउनुहुन्थ्यो। त्यसैले यस मौसम विभागमा काम गर्नको लागि वार्षिक मौसमको बारेमा जानकारी गराइदिँदा राम्रो हुने थियो भन्ने मेरो
1: जिज्ञासा। सूचना चाहिँ स्थानीय भाषामा उहाँहरूले गर्नु चौकीदारले होइन दिन सक्ने गरी उहाँहरूले कसरी समन्वय गर्नुहुन्छ अथवा उहाँहरूले कसरी परिचालन गर्न सकिन्छ
0: त्यसको निम्ति विशेष गरेर हाम्रा संचार माध्यमहरू जुन रेडियो टेलिभिजनहरू हामी हामीले बेसी धेरैभन्दा धेरै उपयोग जरुरी छ। समन्वय र सहकारी गरेर त्यसलाई त्यो सर्वसम्मा पनि एकजना समर्थन दिन लगाउने त्यो परिपाटीको विकास गर्न हामी जानेछौँ। सँगसँगै अब हातमा फुल नहुने किसान भनेको अहिले धेरै कम छ। यो खास गरेर स्थानीय सरकारको माध्यमबाट उहाँहरूलाई सिकाउनु पर्यो। मौसम सबै यसी भित्र छ। यो कुरालाई अब हामी जनचेतनालाई अभिवृद्धि गरेर अपेक्षा नहुने पालिमासित अब सरकारले समन्वय र सरकारले गरेर

0: ఈ వ్యక్తి భార్యగా ఉన్నాయి. బాల గురించి ప్రతిష్టాకు తోపడాన్ని చూపించాం.
1: हामीले गरिराखेको पूर्वानुमानलाई चाहिँ बुझाइमा एकता ल्याउन आवश्यक छ. स्थानीय तहबाट चाहिँ त्यहाँ चाहिँ हाम्रो मौसम सम्बन्धी चाहिँ बुझ्ने मान्छे चाहिँ आवश्यक पर्यो. व्यवसायका छ भने उहाँलाई त्यस्तो किसिमको हामीले तालिम दिन सक्छौँ. ग्रह विकास समितिका सदस्यहरूलाई तालिम दिन सकिन्छ. मौसमका यो शब्द भनेको यो हो र यसलाई चाहिँ हामीले यसरी बुझ्नुपर्छ, यसरी सूचना प्रसारण गर्न सकिन्छ भनेर हामीले त्यसरी किसिमको तालिम चाहिँ गर्न सकिन्छ. अर्को सानो क्षेत्रमा पनि मौसम परिवर्तन चाहिँ छ. त्यो क्षेत्र हेरेर हामीले मौसम केन्द्रहरूको चाहिँ विस्तार गर्न सक्छौँ, जुन कार्य हामीले गरिराखेको पनि छ. अहिले हाम्रो केही स्थानीय सरकारहरूले चाहिँ आफैले पनि मेसेज पठाउनुहुन्छ, उहाँहरूले आफ्नै भाषामा पनि भाषाको दुविधा हटाउनलाई पनि बढ्दै पनि पालिकाहरूले चाहिँ त्यो काम चाहिँ सुरु गर्नुभएको छ. त्यसै किसिमले अन्य पालिकाहरूले पनि त्यसैलाई पनि रेप्लिकेट गर्नुभयो भने त्यो पनि हुन्छ. यसको साथसाथै अब डिजिटल बोर्डहरू हाम्रो सूचनाहरू चाहिँ स्थानीय पालिकाको एलयुसी जो स्थानीय कार्य सञ्चालन केन्द्र छ त्यहाँ चाहिँ सम्प्रेषण गर्यो भने त्यहाँ आउने सेवाकारीहरूले सूचना हेर्नुहुन्छ, त्यो सूचना चाहिँ घर सुन्नुहुन्छ. यसै गरी विद्यालयहरू विद्यालयहरूमा चाहिँ सूचना सम्प्रेषण गर्ने चाहिँ प्रणाली हामीले विकास गऱ्यौँ भने त्यहाँ मार्फत पनि घर घरमा सूचना पुग्न चाहिँ सहज हुन्छ जस्तो लाग्छ.
2: मुख्यमन्त्रीज्यूले नै प्रश्न गर्नु चाहिँ जस्तो अब सबैको कुरा सुनिसकेपछि होइन अब चाहिँ प्रदेश सरकारले चिन्ता हुँदा गर्नु सुधार गर्नुपर्ने कुराहरू भन्नुपर्दा चाहिँ के सुधार गर्न सकिएला?
0: मौसम विभागसित समन्वय सहकार्य गरेर स्थानीय पालिकाहरूसित पनि समन्वय गर्दै जनता बीचमा पुग्ने गरी सूचना सम्प्रेषण गर्ने एउटा संयन्त्र निर्माण गर्नु जरुरी देखिएको छ. त्यस त्यो कार्य अगाडि बढाइन्छ र सँगसँगै प्रदेश सरकारले किसान याप सञ्चालन गरेका छ. त्यो किसान याप मार्फत विशेष गरेर मैले रामप्रसाद जिल्ला आग्रह गर्न चाहे प्रत्येक दिनको त्यो यापमा यहाँले त्यो त्यसलाई राखिदिनु हो भने सबै किसानहरूले त्यो दैनिक याप सक्नुहुन्छ र त्यसमा उत्पादन गरेका चिजहरूको बजार भाव के छ भएन त्यो बजार भाव बुझ्नको निम्ति त्यो याप हामी सञ्चालन गरेका छौँ. बाँकीमा के छ, त्यो तरकारीको मूल्य कुन तरकारीको मूल्य कति छ, अनि खसी बाख्राको कति छ, अनि दुध हिउँको कति छ, त्यो सबै सँगसँगै हामी जोड्दियौँ. त्यसको निम्ति प्रत्येक दिन अपराम पर्छ अलिकति त्यो थोरै डेली त्यो दुईपटक अब यहाँ जुन हामीले अपडेट गर्छौँ त्यो किसान यात्रा राखिदियो भने मलाई लाग्छ सबै किसानहरूले हेर्न सक्नुहुनेछ. र त्यसै गरेर हामी हाम्रो सञ्चार माध्यमहरूलाई पनि मेक्सिमम हामीले समन्वय गरेर त्यो मार्फत पनि हामीले जनता बीचमा पुर्याउनको निम्ति समन्वय राज्य सरकारको तर्फबाट हामी थप्छौँ।
2: सहभागीहरूले कार्यक्रम

0: हेर्नुहोस् है, यसरी बाली गाली र विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छ। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।

तसर्थ अब अहिलेको हाम्रो अनुगमन विश्लेषणले के भन्छ भने

Thank you.

पाठ खाई पढ़ी लाई काश की पढ़ी पढ़ने सभी ने चिंता सुन अगर

Thank you.

भएन जनताको बाहिर गर्ने काम त सजिलो भन्दा सजिलो गर्नु पर्यो भनेर चाहिँ

그 돈이 가는 거는 그래서 사회생활을 할 수 있도록 뛰고 다니는 거는 미스터리 안 따로 성공하는 게 대단한 것으로 보입니다.

नमस्कार, मेरो जिज्ञासा प्युठान जिल्ला कोइरालाती गाउँपालिका राजाखाती जिल्लाको भूमिका स्थान नगरपालिका आसपासमा वर्षा हुँदा धान खेती प्रभावित भएको छ।

Thank you.

एक प्रस्ताव छोरीको सम्मान बरामद गर्दा यहाँको प्रविधाले महिला पोखरमा चाहिँ खटलक प्रहरी टोली नियमित गस्तीको क्रममा परिवर्तन गाउँपालिकाले दस कथा क्षेत्रका 47 नम्बर विकल्प तथा वडा नम्बर 3 स्थित खाले पानी ट्याङ्की लगत मानचुन्डी सामुदायिक पन्मा क्षेत्रमा भारत पश्चिम अनुसार छोरीकै कल्याण भारत मेमोरी सम्मान फेला पर्नको प्रामुख कैकिल सामान्य पदार्थ जिउ 2.5 लिटरका 106 बोतल 750 मिलिलिटरका 245 बोतल 400 मिलिलिटरका 90 बोतल पेय पदार्थ सिएल 60 थान 1 थान पर्दा प्लाइन्ट 1 थानका कचरा लुगा हो 1 थान कचरा लुगा उसैका 3 थान सुट

Thank you.

ಸಂಬಂಧ ಸಂಬಂಧದಲ್ಲಿ ಕೂಡ ಇದೇ

सरकारले अब तपाईँको सचेत गरेकोबाट किनभने सचेत श्रेष्ठ तेस्रो स्थानीय तहमा थिए उहाँको नियन्त्रण तथा खानप अभियानमा सक्रियतापूर्वक लागेको थिए अधिकारबाट राष्ट्रिय समाचारसँग सन्देशमा समय भए लागेका उहाँ सन्देश लिनासे पहिला मुख्य मुख्य सन्देश स्वीकार प्रति फेब्रुअरी 1,50,600 रुपियाँ बराबर अवैध प्रसार शुल्क समान बरामद गर्दा सरकार लागू औषध नियन्त्रण तथा रोकथामको लागि क्षेत्र विभाग स्थापना गर्न तयारी गर्दा सन्देश

चाहिँ गाडीमा साथीदेखि थोरैमा दस बिस मिनटदेखि घन्टासम्म सम्झिन्छ होला। तपाईँले यहाँ मात्र होइन विश्वव्यापी रूपमा के कुरा बुझाउँदै भने जति तपाईँसँग थोरै समय हुन्छ त्यति चाहिँ विश्वसनीय घटनाको कुरा मानिन्छ। यहाँ मात्र होइन संसार हामीले अहिले चाहिँ दसौँ दिनको कुरा भने हाम्रो त अब पहिले हाम्रो चाहिँ गाइते मसुरमा हामी त तिन दिनको गर्छौँ बिस्तारै हामी पाँचदेखि सात दिनमा पुग्दैछौँ। तर तपाईँले चाहिँ अब नियमित रूपमा तिन दिनको मसुरमा तिन दिन अगाडि मसुरमा चाहिँ

Thank you.

कतिको सम्भावना छ यहाँले कति दिनु हुँदैन।

0: सुनवाई अथवा सामान्य सुनवाई पनि हरेक दिन नियमित रूपमा गर्न आवश्यक भएको छ। यसमा अनि हामीले चाहिँ बिहान दिउँसो राति भएर प्रोग्राम पनि छन् तर हाम्रो अहिलेसम्मको कमजोरी तिन दिनभन्दा माथि जान सकेको छैन। त्यो पनि बिस्तारै अब हाम्रो पेन्सन वर्षीय योजना होस् अथवा जुन विभिन्न हाम्रो योजनामा चाहिँ पाँच दिन सात दिनको सुपुरमा जाने कुरा छ। त्यही भएर हामीले दुईवटासम्म प्रोग्राम गरिरहेको छौँ र यसमा चाहिँ हरेक दिन हाम्रो दिन चाहिँ अझै राम्रो गर्नको लागि धेरैभन्दा धेरै जनताहरूलाई चाहिँ अब त्यसबाट चाहिँ कार्यान्वित होस् भनेर चाहिँ काम गरिरहेको छ। त्यो पनि छ होइन, हरपन यात्रामा कुरा गरेको छैन, त्यसमा हाम्रो मन त छ होइन, त्यो कार्य बसेको छ। तर मैले के भन्न चाहन्छु भने लामो समय खडेरी हुने र पाँचै दिन फेरि एकदम ठुलो पानी पर्ने त्यो हुनसक्छ, हुन्छ भनेको छैन कुरामा, तर अहिले दिनको कुरामा त त्यो भएको छ। तर त्यो यादमा त्यो समय त्यो हुनसक्छ भनेर पनि हामी क्षमा आफू चाहिँ भन्नुपर्छ।
1: तपाईँ यति बेला सिआइएलको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिरहनु भएको छ भने हामी कार्यक्रमको मौसम अन्तर्गत यो वर्षायाम यो मौसमको समयमा चाहिँ यसपालिको मौसम कस्तो हुन्छ तपाईँको दर्शन सम्भावना खडेरी हुनेछ।

Thank you.

Gracias.

र अब

एक प्रदर्शन बहुत आवश्यक दिन होगा।

प्रस्तुति तथा तयारी खाना

0: करेको थिए। नियमित स्वास्थ्य जाँच गरौ, चिसो पदार्थ माछा मासु कम खाऊ, खानामा साग पात र फल फुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौ,
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: रेडियो पूर्वाधार एफएम द्वारा जनहितमा जारी सन्देश।

0: excited to talk with her about how she initiated this trip, which has been a snack on the bar.
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक, महामन्त्रीमा विपिन आचार्य निर्वाचित, निर्वाचन समितिका मतदाताहरूको सहभागिता कम, संसदको तेस्रो पटक

0: राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धान आत्मनिर्भरतामा जोड दिइने काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन व्यापक आलोचनापछि सरकारी जग्गा यी सम्बन्धी कार्यनीति खारेज बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लङ्घनको कारणमा अबदेखि सवारी साधनमा कडाई
1: तर हामीले 24 घण्टाको निर्णय हेर्दाखेरि चाहिँ 25 सयदेखि 28 सयसम्म चाहिँ सवारी चालकहरूलाई कारवाही गरिरहेका
0: छन्। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो। 5,000 भन्दा बढी घाइते आइसिसी

0: सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसङ्कोच दोष पछ्याउन निपुण स्थितहरूलाई अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लगाएर पछिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम गरेकामा पुरानालाई मात्र दोष दियो भने जनताले पत्रमा छोड्नेछन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ राजपाको सह महामन्त्री हुनुहुन्छ। उहाँसँग पनि सहले प्रतिस्पर्धा गर्नुभएको छ। सबको उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग पसिना कार्की प्रतिस्पर्धामा हुनुहुन्छ। त्यस्तै सह महामन्त्रीमा हरि ढकाल, निशा डाकिन, असीम शाह निर्वाचित

परीक्षालाई मार्फत नियमित नमुना परीक्षण

महिना अग्रसर भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पक्षी अण्डा दाना नष्ट

0: व्यापन सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई समग्र नियन्त्रण गर्न पञ्ची व्यवसाय तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
1: अब अस्पताल हामी के भन्छौँ भने यो अस्पतालको कुरा सकेसम्म रहेछौँ, तर अगाडि उपचार पनि छैन र अगाडि खोप पनि छैन, जसले गर्दा तत्काल रोग देखिन साथ चाहिँ कुखुरा र पन्छे र पन्छेर पदार्थ पञ्चकरण सामग्रीहरू सबै नष्ट गरेको विकल्प छैन। अब जाँदा देखि तत्काल रिपोर्टिङ गर्दा राज्यमा अगाडि यो कुरो बुझ्नुपर्ने हुन्छ र समग्र देखाइमा यसरी पश्चिमको निगरानी तत्काल समग्र जानकारी गराउनु पर्ने दायित्व हुन्छ। त्यो भन्दै हामी अनुरोध

दिने तथापि योग स्वायत्त संस्था र अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लिजमा उपलब्ध गराउने व्यवस्था थियो। तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि

स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजेपछि संसद सचिवालयका प्रवक्ता एकरम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएलाई जानकारी दिनुभयो।

संस्थान के प्रशासकीय राज्य जलवायु मंत्री प्रवीति धारणा आत्मनिर्भरता और समृद्धि बनने मूल नारक सहित विविध कार्यक्रम गरी मनाउनु भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको स्वरूप देश धान उत्पादन बढाउन जलवायु मन्त्री

0: された天狗さん。Saya kawan apa pun saya kawan. Tapi jika aku berisik sehari bukan pula, mereka hari kosongnya bapa lepas kosa. Bukan pula kerana bihana ikhlas ini atas ini jika aku mereka baik kerja terhibur agi sama mereka hari kosongnya dua sehari pun itu hari itu jika hari kosa cara bahas tim sehari kait terbaik kasih sejak hari bapa asyik sabar sih udah tuh kita kah maksi ku kah rahat kami orang bapa berisik kawan perjalanan baik kosa. Tapi udah kata rahat sebenarnya kalau ke Amerika sehari प्रक्रिया अभी बताई कुछ राजधानी दास का राजधानी को नगरी प्रभावित लाग बैठा था राज्य का स्थानीय उपाय करने हमले रात पार्टी का भवन रवा मेडिसिन को खोजे अभियान संचालन करी कुछ अब कैसे बात ऐसे क्रिकेट विश्वकप लीग टू त्रिदेशीय रणसलामा करना कि नेपाली टोली को सराबाई कुछ नेपाली मा आउट जुलाई 31 गते सम्म प्रतियोगिता का लागि नेपाल क्रिकेट संघले आज रोहित पवेल को प्रतिनिधित्वमा 15 सदस्य टोली घोषणा गरेको हो यो श्रृंखलामा घरेलु टोली नेपाल नेपाल नामिबिया सहभागी छन् उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्ने छन् आठवटा देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्क सहित 5 स्थानमा छ यस्तै नेदरल्यान्ड्स 32 अङ्क सहित तेस्रो र नामिबिया 22 अङ्क सहित सातौं स्थानमा रहेको छ
1: लागु औषधको कारोबारमा प्रयोगका घटना बढ्दै
2: राजधानी पालिकामा अलिकति चिमाकटार बढी हुन्छ अथवा विधि भण्डार बढी हुने ठाउँहरूमा पैसा लिएर त्यसलाई प्रब्लम गर्ने र कान्दो कार्दै गर्ने र उहाँलाई चाहिँ सबैजना बोलाएर उसमा गरेर काम चाहिँ सबैजनाले गर्दै आइरहेको छ
1: लागु औषधको कारोबारमा प्रयोगका घटना बढ्दै दुरुपयोगका लागि ओसार प्रसारलाई रोक्नु पर्ने विशेष सामाजिक बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटन ओभटो पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल शोभामा भर्ना खोल्यो हाम्रा विशेषताहरू दक्षिण अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक रूपात्मक तथा प्रविधिमित शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्टमा अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01 54 1 708

हरेक दिन खेतमा पसिना बगाउने

0: त्यही घट्टी मकर
1: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यो पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
0: प्रहरीका अनुसार दानमा लागू औषध कारोबार तथा पुरेको सम्बन्धी घटना र यस समस्या

त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।

Thank you.

स्टेशन अपरेशन मशीन चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बालबालिकाको आँखाको पावर पर्दा हुने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा जलबिन्दुको उपचार नाक्यान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई.ओआरजी

CIA. तपाईँलाई सार्वजनिक सूचना नेटवर्क CIA ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागू औषध नियन्त्रण परियोजना सरकारले लागू औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पुरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागू औषधको नियन्त्रणका लागि सरकार र सरकारवालाको भूमिका कस्तो हुन्छ? नेता प्रहरीका पूर्व एसपी तथा रिहाब स्पेसलिस्ट बसन्त राज कुरासँग साथै प्रकाशनले कुराकानी गर्नु भएको छ।

सबैले अहिले जुन सुप्रिमेन्टरीहरू आज हुनुहुन्छ भन्नु त फेरि यो उहाँहरूलाई अपर्च्युनिटी हो सबैले कसैले खोज्नेवाला छैन सारा मान्छेहरू 25 वर्ष राम्रै भन्थे कङ्ग्रेसले उहाँहरूले पनि 25 वर्ष राम्रै भन्थे त्यो नारायण राजाले नै भन्थ्यो उनीहरूले हरेक मान्छेको स्टार्ट हुन्छ चेन्ज हुन्छ स्टप हुन्छ अहिलेको वास्तविकता

0: भन्ने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन दिनौ।
2: रेडियो कुवा एफएम द्वारा जनै प्रचारी सन्देश।

0: नागरिक स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्या अस्पताल बाँसगढीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा रक्तको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने, नसा च्यातिने र हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।
2: असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा बाँसगढी ग्राम पेट्रोल पम्पको दक्षिणपट्टि
0: चार शून्य शून्य 2 सय 10 बाँसगढी हर्दिया।

Come on.

0: person goes. Venezuela की अंतरिम राष्ट्रपति जैसे रोड्रिगेज ने बुधवार आएगा दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्र संघले 1000 भन्दा बढी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इन उड भन्छन्,
1: I'm not sure.

विविधता जो इन उनको बनाए भूकंप पक्षी अंतरिम राष्ट्रपति रोड्रिगेज ने देश में आपातकाल को घोषणा करे ईरान का एक वरिष्ठ अधिकारी ने तेहरान व्यवस्था करते कुछ व्यवस्था अंतर्गत स्ट्रेट अफ होर्मुज होते सुरक्षित आवागमन को सुनिश्चितता कर न सकने बताया। सामाजिक संचार में गरीब एवं पोस्ट में उप विदेश मंत्री काजिम गालिब आवादी ने अस्पष्ट व्यवस्था और समानांतर मार्ग को उल्लेख कर अनुसार यह टिप्पणी ओमान तर्फ लक्षित देखिश जिससे अपने तटीय क्षेत्र में स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग संचालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढेको बाढी र पहिरोको जोखिममा जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकै पटक आउँदा भन्ने फुजिवारा इफेक्ट भन्ने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्युरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ।

0: चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौल बारे बुझेका छौ।
1: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै हाम्रा स्टेसनमा बसेका प्रवृत्तिहरूका विषयले निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका छन्।
0: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि विश्वकीय दलमाथि भएको थियो। सबैले यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
1: तीन दिनको लागि भनेर यो अधिवेशन तय गरिएको थियो। आज कहिले कतै हुन लागिसक्यो। 29 मई मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मात्रै नआएको फटेको अवस्था पनि देखियो। यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै एक दिन पुरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो सिटोङको गर्मीमा कतिपयहरू चाहिँ बस्नु नसकेर पनि फटेको अवस्था थियो।
0: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन्, आज अघि पनि पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
1: सबैदेखि नै अवलोकन हेरिरहेको यो महाधिवेशन भयो भन्ने भएको। अब जति उत्तराखण्डको जग्गामा प्रतिनिधिहरूको सही देखिन्थे, तर त्यसको दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बन्द सत्र सुरु भयो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
0: अन्त्य प्रति ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नुभयो? त्यस्तो
1: यो राष्ट्रताको पहिलो महाधिवेशनमा चाहिँ धेरै चासोको रूपमा हेरिरहेका छन्। यसकै ठुलो पार्टीको रूपमा चाहिँ उदय भएको छ। यो करिब 4 वर्षको महाधिवेशन प्रति देशले के दिशा दिने हो भन्ने निर्भर गर्छ होला भन्ने कुरा आक्रमण गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टी पनि अलिकति गुट उपगुटको चाहिँ समय देखेर थालेको हो कि भनेर चाहिँ
0: सत्रको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरे। सुरुमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौ।
2: Thank you.
0: उहाँको मार्गदर्शनबाट तपाईँ अधिकारी केन्द्रीय समिति आदिमा

हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरै जसो मानिसहरू घरमै बिदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कुनै देशहरूले सहायताको घोषणा गरेका छन्।

विभिन्न दुर्गा सहकारीमा

Thank you.

0: वातावरणमा गम्भीर असर पुर्याउँछ। विद्यार्थीहरूको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसमा धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सङ्गठनलाई गम्भीर असर पुर्याउँछ।
1: जमिनी पुजारी सन्देश।

Thank you.

28, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98, 98,